0: اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. سامعین اکرام, برادفورڈ ایشین ریڈیو 1430 AM پر جمعہ کریم کی بابرکت محفل آپ کے زیر سماعت ہے. ہماری ویب سائٹ برادفورڈ ایشین ریڈیو .co.uk ہے اور ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر 01274306677 ہے. ہمارے پروگرام کا جہاں پہ دورانیہ ختم ہو رہا ہے وہاں پہ اب تذکرہ جو ہے وہ آ گیا ہے کربلا کے ان عظیم الشان شہدائے کرام کے بارے میں. وہ تذکرہ چھڑ گیا ہے کہ طبیعتوں میں ابھی جسے کہتے ہیں اضطراب ہے ابھی, اور جو ہم نے محرم الحرام کا سفر طے کیا ہے اس میں آج 17th محرم الحرام کی نسبت سے دل کی گہرائیوں سے ان عقیدتوں کی طرف بڑھتے ہیں کہ جب حضرت امام علی مقام علیہ السلام جو سانحہ کربلا جو ہے اسلامی تاریخ کا سب سے بڑا المناک جسے کہتے ہیں ایک سانحہ ہے, اور اگر ہم اس پہلو میں جتنے بھی ہم بہت دفعہ دیکھیں سنتے ہیں گفتگو ہوتی ہے مجالس اور اہتمام کرتے اپنے پروگرامز کا بھی ہم نے اہتمام کیا الحمدللہ تعالی اللہ کے فضل و کرم سے, تو جب اللہ تعالی کی رحمت کی مجھے یہ آیت مبارکہ نظر آئی اور اللہ تعالیٰ فرما رہا ہے کہ میری رحمت ہر چیز کو گھیرے ہوئے ہے, تو یقین کریں کہ میری روح جو ہے وہ اندر تک کانپ گئی. اور آپ کو پتہ ہے کہ ایک دفعہ پہلے بھی جب کربلا کا واقعہ جو تھا میں بیان کر رہی تھی تو کیسے وہ اس سمت جا رہا تھا میری سوچ کا آٹومیٹیکلی کہ میرا اس میں کوئی دوش نہیں تھا. یقین کریں کہ میں ایک جسے کہتے ہیں نا کہ ان لمحات میں میں مدہوش تھی, اور اب بھی اگر میں کہتی ہوں کہ یہ حق بنتا ہے, حق کربلا بنتا ہے کہ اس وقت یہاں پہ بیٹھ کے 17th محرم الحرام کا مہینہ ہے, اور یقین کریں کہ دل گرفتہ ہے, اور یہاں پہ یزیدیوں کی 22,000 فوج اور اوپر سے مزید منگوائی, اور پھر جب یہ قافلہ ابھی تو یہ سارا منظر کشی یہاں پہ ہو رہی ہے, اور آپ سب نے بھی دیکھا ہوگا ویڈیوز بھی چلتی ہیں جو خیموں کو جلایا گیا, جو پاک بیبیوں کا طرز عمل رہا, جو پاک ہستیوں کا, اور مولا حضرت امام علی مقام علیہ السلام کے پایہ استقلال میں ذرا بھی کمی لغزش نہیں آئی. اور وہ جو قافلہ جب لے کے آ رہے تھے تو تبھی پاک اپنی بیویوں کو, پاک جو نفوس تھے ان کو سمجھا رہے تھے کہ اگر کوئی دیکھے, یہ تو آپ کو پتا ہے کہ نبی اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم نے پہلے سے بتا دیا تھا جب جبرائیل علیہ السلام نے آپ کی گود میں تھے حضرت امام علی مقام امام حسین علیہ السلام, تو فرمایا تھا کہ اس کو تم آپ کی امت کے لوگ اس کو شہید کر دیں. اور وہ مٹی جو حضرت ام سلمہ کو دی تھی نبی اکرم حضرت محمد صلی اللہ علیہ وسلم نے کہ اس کو سنبھال کے رکھ لو کہ اس میں جب یہ مٹی لال ہو جائے گی تو سمجھ لینا کہ میرے نواسے کو کربلا میں شہید کر دیا گیا ہے. اور اس میں ایک یہ بھی حکمت تھی کہ آپ نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کو پتا تھا کہ حضرت امام علی مقام کی شہادت کے وقت جو ہے یہ ام سلمہ رضی اللہ عنہا جو ہے وہ زندہ ہوں گی. तो बड़ी हिकमतों के राज हैं, और वो शहजादे जो हैं वो नाजो नाम में पले हुए, उनकी खूबसूरतियाँ और उनकी जवानियाँ, हज़रत शबीह हम शक्ल मुस्तफ़ा हज़रत अली अकबर अलैहिस्सलाम, और फिर शहज़ादा कासम और इमा और नन्हे मासूम अली असगर की ये जो कुर्बानी है, वहाँ पे ख़ुद अल्लाह पाक ने नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को रहमतल लिल आलमीन बना के भेजा। क़ुरान पाक इसकी सनद, इसकी डिग्री देता है कि वमा अरसलनाका इल्ला रहमतल लिल आलमीन, के बेशक हमने नबी सल्लल्लाहु अलैहि वसल्लम तमाम जवानों के लिए हमने आपको रहमत बना कर भेजा है। उनका वजूद पाक, उनकी बज़ात बबरकत, के ये जो पिछले दिनों भी आपको पता है ये मोहलिक बीमारियाँ आफातो बलियात अल्लाह ताला फिर टाल देता है। कोई बड़ी अल्लाह ताला ने खुद फरमाया है कि मेरा नबी सल्लल्लाहु अलैहि वसल्लम जो है वो दुनिया में मौजूद है, उनकी पाक हस्ती, तो उस वक्त तक कोई बड़ा अल्लाह ताला मेजर अजाब नहीं, अल्लाह ताला हम सबको महफूज रखे नहीं भेजेगा। तो मतलब सामईन इकराम, करबला की आप हम क्या समझते हैं कि अल्लाह करीम की रहमत उस वक्त जोबन पे नहीं थी? वो मेरा रब करीम जो है मौला इमाम अलैहिस्सलाम को सब नज़र आ रहा था, हर कायनात की चीज़ बेताब थी, बेचैन थी। कब इशारा मिलता है तो हम टूट पड़े यजीदी लश्कर के ऊपर टूट पड़े। लेकिन वो उन्होंने भी तो इन इश्क की इंतहा कर दी ना, तो ये पहलू भी तो देखना है, किसकी खातिर अपनी जान का नजराना, कीमती अनमोल खूबसूरत जो शाहपारे हैं उनके नफूस पाकीज़ा, अल्लाह की खातिर, अल्लाह के इश्क में, अल्लाह के दीन को बचाने के लिए, अल्लाह पाक के लिए, फिर उसकी रहमत क्यों ना उन सब नफूस को, उस जगह को अपने दायरे में, घेरे में लिए हुए रखती कि रहमत की वजह से पाक बीबियां जो है वो सब्र इस्तकलाल का अमली नमूना बनी बैठी है। एक एक बच्चा, एक पूरा मंजर जो है वो रब की रहमत की लपेट में। वादा कर रहा है अल्लाह पाक, आपके सामने मैंने ये आयत मुबारक पढ़ी, और मेरी रहमत हर चीज को घेरे हुए, तो रहमत अल्लिल आलमीन की आल औलाद है। रहमत अल्लिल, ये पहलू जब सामने आता है हमारे दिलों को ढारस बंधती है, हमारे जुनून को सब्र मिलता है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम रहमतल आलमीन क्या उस वक्त वहां मौजूद नहीं? पाक सैयदा खातून ने जन्नत जिनके जिगर पारे, उस वक्त मौजूद है अपनी फैमिली के साथ रहमतल आलमीन। सामने क्रम हमें सोचना है इस पहलू के बारे में, हर एक को आपको पता है, हम मैं तो हमेशा, आप सब बहुत अच्छी माशाल्लाह मुझे फीडबैक भी देते हैं, आपकी स्टडी मेरी हम सब का मताला जो है, कहीं हम महरूम ना रह जाएं, अल्लाह ना करे इस पहलू से हम कभी महरूम रहे, हमने कभी इस पहलू की तरफ देखा है, नहीं देखा तो देखना है, सोचना है, जानना है। रो रो के जब मैं खुद में कहती हूँ कि यहाँ पे क्या, ये किसी और के क्या, किसी महफिल में क्या, तन्हाई होती है अपने रब के साथ, बच्चों की तरह बिलग के रोए, कदरदान के वो लान दियो अजरा, के वो किसी का अजर जो है उसका अजर ज़ाया नहीं करता वो, अल्लाह कभी मेशी माफ़ फरमाए आयत मुबारक बयान करने में, मैं मफ़हूम बयान कर रही हूँ, वो तो कभी भी किसी की मेहनत रायगा ही नहीं जाने देता। वो करबला में जो उस वक्त हशर बरपा है, اس کا سبق کیا ہے، اس کا درس کیا ہے، یہ ہم نے دیکھنا ہے. ہمیں امتی بنا دیا محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے آل بیت رسول صلی اللہ علیہ وسلم سے عشق کا دعویٰ کرتے ہیں، محبت کا دعویٰ کرتے ہیں، اور ہم وہ کچھ کیا جو انہوں نے فرمایا کیا ہم وہ کرتے ہیں؟ ساحل ان کے در پہ آ جائے تو تین دن سے وہ روزہ جو ہے پانی کے ساتھ افطار کر رہے ہیں. کبھی ہم نے اس پہلو کے بارے میں سوچا؟ ہم اپنے نفسوں کو پالنے کے چکروں میں معاشرتی برائیوں کی معاشرتی برائیوں کا خاتمہ کر دیا. پریکٹیکل پہلو جو ہے پریکٹیکل بے شک میرا ایمان یقین ان کی نظر نیاز دینے سے بلائیں ٹل جاتی ہیں انشاءاللہ تعالی. خیر و عافیت کے در رب وہاں وہاں سے کھول دیتا ہے کہ ہمارا گمان وہاں پہ نہیں جا سکتا. اس اللہ پاک کو اتنا اس گھرانے سے پیار ہے جو رب کی رضا کی خاطر کی جان انمول بچہ معصوم, تو اس کی رحمت کو ہم نے لینا. میرے سامنے یہ آیت مبارکہ آئی, میں نے کہا اللہ پاک تو ہے میں ہوں, بہ جانے دو اشکوں کا سمندر, دریا بہ جانے دو, قدردان میرے مولا تو ہے. جب پھر ان بیویوں کے ہر ایک, ہر گروہ, ہر طبقہ کا فرد یہ مانتا ہے کہ انہوں نے صبر و استقلال کے اعلیٰ مثالیں قائم کر دی, ہم نے وہ مثالیں کیا اپنے اندر انڈیلی, ان کا پاکیزہ کردار, ان کی پاکیزہ باتیں, ان کی جو وہ کہتے کیا وہ ہم کرتے. شرمندگی سے میں تو خود پانی پانی, یا کریم اللہ یہ چیز چاہیے تم سے ہمیں, یہ چیز چاہیے تیرے لیے, تجھے خوش کرنے کے لیے. پھر عزم مصمم ہو تو راہیں وہ خود بناتا ہے, وہ خود سنبھالتا ہے, اس کی رحمت سنبھال لیتی. ہماری عقل کیوں, میں خود کو اپنے آپ کو یا خدا یا عقل کا زاویہ اتنا محدود, استغفر اللہ, یا خدا یا میری وسعت نظری عطا کر, مجھے وسعت نظری عطا کر یا خدا یا وہاں پہ رحمت للعالمین موجود. وہ رحمت للعالمین کا اگر آپ سامعین اکرام یہ سمجھتے ہیں کہ اب مجھے نہیں پتا, لیکن الحمدللہ سو فار میں نے جس سے بھی دیکھا. اس وقت بریک پہ چلتے ہیں چھوٹی سی, اور پھر اس کے بعد آپ سے گفتگو کرتے ہیں.
1: Find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
2: For over 75 years, Kashmiris have struggled for freedom against brutal oppression. Their story has never been told in cinema. Until now. Coming to the UK this July, Saffron Kingdom, screening at Cineworld in Bradford, Manchester, and Ilford. Get your tickets today at linktr.ee/skukjuly.
3: وائٹ ایبی روڈ پر دھماکے پہ دھماکہ, پیٹرول اسٹیشن کے بعد اب پیش خدمت ہے بخاری سپر سٹور, جس کی سستی قیمتوں کا ہے ہر طرف چور. ہول سیل پرائسز ڈائریکٹ ٹو دا پبلک, آٹا چاول دالیں مسالہ جات, روزانہ تازہ سبزیاں اور پھل فروٹ, حلال گوشت اور چوزے, فیملی ماحول میں ایک ہی چھت تلے ہر شے ملے. بچیے ادھر ادھر کی خواری سے, شاپنگ کیجیے ساری بخاری سے. بخاری سپر سٹور نیکسٹ ٹو دلہن بوٹیک, وائٹ ایبی روڈ, بریڈفورڈ, BD8 8JL. بخاری, پسند آپ کی اور ہماری بخاری. दुल्हन वो जो पिया मन भाए,
4: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
3: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
4: बालियां, अंगूठियां और हार,
3: जो दुल्हन करे सिंगार,
4: आज ही मामू काके की दुकान,
3: खालिस सोने की पहचान,
4: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
3: और दुल्हन के चर्चे घर घर पहुंचाइए,
4: आपकी शान
3: हमारी आन,
4: क्वालिटी की पहचान,
3: पाकिस्तान ज्वेलर्स, 1 डुकफर्ट लेन, ब्रेडफोर्ड, PD95ER01274-491-442,
4: पाकिस्तान ज्वेलर्स। अरे बेटी की शादी करीब आ रही है, समझ नहीं आ रही कि जेवर कहाँ से लूँ।
5: अरे भोली, तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलेन पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है।
4: सोफी ज्वेलर्स?
5: सोफी नहीं, सोफी, नित नए डिजाइन के जेवरात, जिनकी क्या है बात, इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम, लेडी स्टाफ,
4: सोफी ज्वेलर्स, 121 ऑकलेन, BD94QU, 01274056014, सोफी ज्वेलर्स।
6: ना ही बच्चों का कोई सेफ मुस्तकबिल ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
3: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे,
6: बस ट्रक, फोकलिफ्ट,
7: टैक्सी लाइसेंस,
6: हम हैं आपको सब कुछ सिखाने को तैयार।
3: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर,
6: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए,
3: 33 वेटले लेन, ब्रेडफोर्ड, 01274201679,
6: safewayrider.co.in UK। सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
3: तुम्हें पता है भाभी ने वो भी कारपेट के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली £299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली £99,
6: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ, बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN, बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए, नंबर मिलाइए 07414260 078।